Sandy's.

सर्वतिस्तल मार्ग हुँदै विद्यालयस्थित नेपाली सेनाको डायरेक्ट तर्फ पनि पठाउन थालिएको बताइएको छ। बाँकीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका आठवटा ट्रक मार्फत करिब 8 टन सामग्री

तथा देखने कार्यक्रम संग आवश्यक समन्वय गरी एसएमएस लगायतका उपलब्ध विभिन्न संचार माध्यमबाट यथाशीघ्र आधिकारिक सूचना तथा पूर्व सूचना सम्प्रेषण गरिने पनि वाणी पूर्वानुमान शाखाले भनेको छ। पछि नेपाली सेनाका 44 जना, नेपाल प्रहरीका 5 जना र सशस्त्र प्रहरीका 9 जना गरी 81 जना सुरक्षा कर्मी सम्पर्क विहीन छन्। पशुवागढी, यात्रु बेसी, मैलुङ र बेतावतीमा तैनात सैनिकहरू छन्।

0: तथा उद्धार आज बिहानैदेखि सुरुगरले गृह मन्त्रालयले जानकारी दिएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले दशवाको भोटेको सेनादीमा हिजो बिहान आएको बाढी पहिरोबाट प्रभावित नागरिकको खोज उद्धार तथा राहतका लागि राज्यका सबै समुद्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नु भएको छ। हिजोको संसदको बैठकमा सांसदहरूले यस बारेमा सरकारको ध्यान आकर्षण गराए र बैठकपछि सभामुख बोल प्रसाद अर्यालले उद्धार तथा राहतमा डुब्न सरकारको ध्यान आकर्षण गराउनु भयो।
1: विपदको यस घडीमा घाइतेहरूको उद्धार तथा उपचार, बेपत्ताहरूको खोजी, पीड़ित विस्थापित प्रभावितहरूलाई राहतका लागि आवश्यक समन्वयलाई तीव्रता दिन नेपाल सरकारको ध्यान आकर्षण गराउँदछु। साथै सो कार्यमा आवश्यक सहयोग र समन्वयका लागि सम्पूर्ण निजी क्षेत्र, गैर सरकारी निकाय र नागरिक समाजलाई हार्दिक आग्रह गर्दछु। राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने अवस्था रहेको छ।
0: बाढी पहिरोपछि हिजोले प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रको अवस्था, उद्धार खोज तथा राहतको प्रगति बारेमा जानकारी लिँदै उद्धार तथा राहत कार्यमा सक्रिय भएर जोड्न

नदी घाट र धादिङको चौकी टार जोड्ने जोरङ्गे पुल बाढीले बगाएको छ। धादिङको सिलिङ टार र चितवनको कुरिङ टार जोड्ने झोलुङ्गे पुल समेत पूर्ण रूपमा क्षति भएको छ। नदीबाट 2 अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रधानमन्त्री सुनिल कुमार लम्सालले जानकारी दिनुभएको छ। भत्किएका संरचना निर्माण सक्दो छिटो गरिने तयारी गरिने गरी पनि काम भइरहेको बताइएको छ। नेपाल टेलिकमका 35 बीएटीएस साइट अग्रकचन भई रसुवाका 19 मध्ये 8, नुवाकोटका 47 मध्ये 15 टावर र धादिङका 12 साइटको सेवा पनि ठप्प परेको छ। यस्तै एनसेलका 27 टावर डाउन भएका छन् भने विद्युत आपूर्ति बन्द हुँदा मुख्य फाइबर लाइन काटेर सेवा अवरुद्ध भएको छ। नेपाली सेनाले आज बिहान तिमुले माथिका अपत्र परेकाहरूको उद्धार गर्ने तयारी गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जानकारी दिएको छ र हिजो बसेको मन्त्री परिषदको बैठकले भातीका कारण देखिएको समस्या र पूर्वावस्थामा पठाउनका लागि विभिन्न मन्त्रालय र मन्त्री तथा सरकार पदाधिकारीको जिम्मेवारी निर्धारण गरेको छ। हिजोको मन्त्री परिषद बैठकपछि पत्रकारसँग कुराकानी गर्दै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल

0: सिआइए मार्फत देशै भरि प्रसारण भइरहेको साझा खबरमा पहिलो बारेमा भ्रम र वास्तविकता
1: खोलाको नजिकमा जाने, खोलामा गएर भिडियो बनाउने, टिकटक बनाउने भन्ने, खोला दनबाडीको नजिक हेर्न जाने भनेर जाँदैन जाने।
0: रसुवा बाढीपछि घाइतेको उपचार सरकारी तथा गैर सरकारी अस्पतालमा 400 भन्दा बढी पर्यटक सम्पर्कविहीन। भारत र चीन लगायतका देशबाट दुःख व्यक्त लगायतका खबर भेटिनेछन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिका खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै दिने भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
3: हरेक खाना खा भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
2: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
3: सामुदायिक सूचना नेटवर्क सिआइएन र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।
4: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने

नागरिक का दैनिक में विपद में सबै दल एकैठाउँमा शीर्षकमा सोरी समितिले लेख्नु भएको खबर छ। मोर्चा प्रबन्धी पाँचै रिलाल गुमाए पाँच सदस्य शीर्षकमा पवित्र सुनारले लेख्नु भएको खबर पनि छापिएको छ। हिउँ पहिरोले लेन्टे खोला थुनीलाई विनाशकारी पारे शीर्षकमा श्रीराम सुवेदी र भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। छवटा पेट्रोल पम्पमा क्षति पुगेको बारेमा खबर गोर्खा पत्र दैनिकको नेतृत्वमा छन्। डेढ दर्जन बैंकवटा वित्तीय संस्थामा क्षति भएको बारेमा पनि उल्लेख गरिएको छ। सहज बनाउन आवेदन शीर्षकमा खबर छ। सरकारले

0: दृष्टि आज अस्पताल भिटामोड विमोचा काठमाडौँ गलतीका साथै साथीहरू चापनी बालिका दमन र ओम अस्पतालमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई

Grazie a tutti.

0: बारी किनार्यो यसका सम्भाव्य कारण के हुन सक्छन्, आगामी दिनमा यस्तो जोखिम हुन सक्छ भन्ने विषयमा हिमबारीका अध्यक्ष श्री कमल द्विवेदीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नु भएको छ।
1: माथिल्लो क्षेत्रमा जाने, जस्तो खोलाको नजिकमा जाने, खोलामा गएर भिडियो बनाउने, टिकटक बनाउने भन्ने, खोला बाढीको नजिक हेर्न जाने भनेर जाँदैन जाने, जस्तो हामीले एउटा दुःखद कुराहरू के पनि सुनेका छौँ भनेदेखि बाढी भनेर हेर्न जाँदाखेरि चाहिँ नि सुरक्षित ठाउँमा भएको मान्छे पनि बाढी हेर्न भनेर खोला नजिक जाँदाखेरि चाहिँ त्यसले बताएको चाहिँ नि घटना पनि पोखराको चाहिँ सन् 2012 चाहिँ जुन घटना थियो वैशाख 23 त्यो है त्यसमा चाहिँ देखिएको थियो। अन्त अहिले पनि कतिपय मान्छेहरू बाढी आयो भन्दा उत्सुकतापूर्वक चाहिँ ती खोलातिर गएको देखिन्छ र जुन उहाँलाई साधारण बाढीको भन्दा यो फरक थियो पूर्वानुमान यसलाई पनि हामीले पनि अलिकति यसमा चाहिँ केही अनुसन्धान हुन थालेको छ। यसको यस्तो खालको बाढीको यो बाढीको पनि पूर्वानुमान गर्न सकिन्छ भन्ने तर्फमा तर त्यसको चाहिँ ठोस रूपमा अहिले आइसकेको छैन। तर के छ भने सामान्य बाढीमा चाहिँ पानीको सतह कति बढ्दै जान्छ र पाप कति विभेदमा आइपुग्छ भने त्यसको पूर्वानुमान गर्न सकिन्छ भनेदेखि यस्तो खालको बाढी जुन छ यो माथिल्लो सक्नु उसमा चाहिँ जस्तो यदि यसरी पूर्वानुमान गर्न सक्ने चाहिँ हामीले प्रविधि विकास गर्न सक्यौँ भने चाहिँ कमसे कम हामीले मानवीय क्षति एकदम न्यून गर्न सक्थ्यौँ।
2: अब
1: यो अघि मैले अलिकति यो बारेमा त भने होइन यो बाढी सामान्यतया पानी यस्तो अब अहिले मैले तपाईँलाई भने अलिकति भनिसकेँ मैले यो बारेमा माथिपट्टि हिमाली क्षेत्रमा लामो समय वर्षा हुँदाखेरि के हुन्छ भने त्यहाँ जमेर बसेको त्यो बिहानो जमिनमा रहेको माटो ढुङ्गा जुन चाहिँ नि पग्लिन गएर अकस्मात चाहिँ नि त्यो चाहिँ नि पहिरो हिम पहिरो सृजना पहिरो भनौँ त्यसलाई अब त्यसमा हिम हुन पनि सक्छ नहुन पनि सक्छ होइन तर पहिला चाहिँ त्यो हिमाली क्षेत्रै हो त्यो हिउँले पुरेर राखेकै जमिन थियो त्यो माथि होइन अब अहिले किनभने हाम्रो तापमान वृद्धिको कारणले गर्दाखेरि जमेर बसेको चाहिँ क्षेत्र अहिले माथि माथि चढ्दै गइरहेको छ नि त हिजो जमेनको ठाउँ अहिले पग्लिसकेको छ कतिपय ठाउँमा पनि त्यही ठाउँमा बसा जस्तो हिमालको पारिपट्टि भनेको असाध्य बोट भनौँ न हाम्रो असाध्य थोरै पानी पर्ने ठाउँ हो र त्यहाँ जस्तो पर्ने पानी जुन छ त्यहाँ चाहिँ हाम्रो यहाँको जस्तो ठुलो पानी नपरे पनि लामो समय परेको पानीले चाहिँ यस्तो खालका प्रकोप निम्त्याउन सक्छ कि भन्ने चाहिँ मेरो चाहिँ
2: यस्तो खालका अकस्मिक घटना हुँदा त्यहाँभन्दा तलका एरियामा ठुलो साइरन बस्ने व्यवस्था धेरै पहिले नै गर्नुपर्ने थियो तर विडम्बना नै भयो भनेर मैले आफ्नो विचार राख्नुभएको छ। यसमा तपाईँको के छ?
1: पनि भन्दा पनि अहिले यसरी अहिले बाढी आउँदा आउँदैका खबरहरू हामीले चाहिँ अब हामीले सामाजिक सञ्जालहरूमा हामीले जसरी भेटे अहिले हेर्न पायौँ नि त्यो यो चाहिँ यो संसारको विस्तारले गर्दा नै हो होइन र अब त्यो साइलेन्ट मात्रै होइन जस्तो तपाईँको के गर्नेछ भन्दा हाम्रो अलिकति कमजोरी कहाँनिर पनि हुन्छ भनेदेखि आम मान्छेलाई चाहिँ के गर्ने यस्तो बाढी आउँदा भन्ने चाहिँ एकदमै यो चाहिँ शिक्षाको चाहिँ जरुरी छ।
3: परेका उतार तथा खोजी कार्य

Titan.

0: सबैले आइ सक्नुभयो। आजको वाइसकालको छलफल सुरु गर्नुहुन्छ त
1: हुन्छ।
0: आज हामी पहिलो जानुपुटको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, किराको सुक्खा जमिनमा पानी बसाउने जमिन भुक्क फुल्ने धाना फाट्ने वा पहिल्यै फाटेको छ भने धाना खराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सचेत बनमा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट तत्याङ परेको जस्तो ठुलो आगा जाउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पुलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँमा छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देख्यो भने तुरन्त सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, व्यक्तिले हिँडिहाल्नु मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकालेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अनुरोध गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभई के धन

0: ఆది పరమేశ్వరు పడ్డది సగర సగర ఒక
1: Thank you.

Thank you.

Sí, no, conmigo no se hace que no tenía.

Yeah, I'm not going to talk about it. I'm so far away from it.

Thank you.

7 बजेको नेपाली भाषाको हाम्रो सन्देशमा यहाँलाई स्वागत छ। म पुष्पा। रेडियो पूर्वा माध्यम बर्दियाबाट उत्पादित नेपाली भाषाको हाम्रो सन्देश बर्दियाको साथी एफएम राजापुर र रेडियो हातेमालो जानकी गाउँपालिका पार्केबाट प्रसारण भइरहेको छ। हाम्रो सन्देश सुरु गरौं मुख्य मुख्य शीर्षकबाट। बाल कल्याण आधारभूत विद्यालय थुम्लीमा विद्यार्थीलाई पढाइसँगै संगीत कक्षा सञ्चालन। नेपालगञ्जमा सद्भावको सन्देश, शान्ति र्याली, सबै समुदायको सहभागिता। लुम्बिनी प्रदेशका 1206 पत्रकारहरूको दुर्घटना बिमा 5,65,000 जोखिम वहन र भोटे कोशीमा बाढीबाट मृत्यु हुनेको संख्या 14 पुग्यो। बास्करी नगरपालिका वडा नम्बर 9 थुम्ने स्थित बाल कल्याण आधारभूत विद्यालयले विद्यार्थीलाई किताब विज्ञान सँगै नाचगीत तथा परम्परागत बाजा बजाउने सिप सिकाउने सिकाउन संगीत कक्षा सञ्चालन गरेको छ। विद्यार्थीको रुचि र इच्छा अनुसार विद्यालयकै पालमा सञ्चालन गरिएको कक्षामा विद्यालय समयपछि इच्छुक विद्यार्थीलाई नाच गीत तथा विभिन्न परम्परागत बाजा बजाउने सिप सिकाउने गरिएको छ। विद्यार्थीलाई पढाइसँगै मनोरञ्जन तथा सामाजिक र सांस्कृतिक ज्ञान प्रदान गर्ने उद्देश्यले संगीत कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधान अध्यापक कर्सिङ गुरुङले जानकारी दिनुभएको हो। पछिल्लो समय परम्परागत नाच गीत तथा बाजा बजाउनेको संख्या घट्दै गएकोले मौलिक कला र संस्कृतिको संरक्षण सम्वर्धन तथा पुष्टान्तरणमा समेत यो कक्षाले योगदान पुर्याउने उहाँले बताउनुभयो। विद्यालयले आफ्नै पहलमा नृत्य शिक्षक तथा बाजा बजाउने स्थानीय अभिभावकको विज्ञतालाई प्रयोग गरी विद्यालयको विदापछि संगीत कक्षा सञ्चालन गरिरहेको छ। विद्यालयको यो पहलले विद्यार्थीको सृजनात्मक क्षमता विकाससँगै स्थानीय मौलिक कला, संस्कृति र परम्परागत बाजाको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने विद्यालयले अपेक्षा गरेको छ। बर्दियाको गुलरिया नगरपालिकाको कारागारमा सजाय भुक्तान गर्दै आएका कैदीहरूलाई परिवारसँग भर्चुअल रूपमा कुरा गर्ने व्यवस्था सुरुवात गरिएको छ। कारागार नियमावली बनेपछि कारागारमा सजाय भुक्तान गर्दै आएका कैदीलाई परिवारसँग भर्चुअल रूपमा कुरा गर्ने व्यवस्थाको सुरुवात गरेको हो। कारागार नियमावली 2083 भेटघाटका लागि आउन नसक्ने वा 3 महिना भन्दा बढी समयदेखि परिवारका सदस्यसँग भेटघाट गर्न नपाएका बन्दीले निवेदन दिएमा अभिलेख राखी 3 महिनामा बढीमा एकपटक भर्चुअल माध्यमबाट कुराकानी गर्न दिने व्यवस्था गरिएको छ। कारागार प्रशासनले तोकेको स्थानबाट बढीमा 15 मिनटसम्म कुराकानी गर्न पाउने व्यवस्था नियमावलीमा छ। कारागार प्रशासक दीपक बहादुर शाहीका अनुसार यही व्यवस्था अनुसार कारागारमा कैद सजाय भोगिरहेका एक महिलालाई जापानमा रहेका छोरासँग भर्चुअल माध्यमबाट कुराकानी गराइएको जानकारी दिनुभयो। कारागारका खरिदा तथा सूचना अधिकारी रवि कुमार थारूले कारागारको पुरुष बन्दीहरूमा 405 जना पुरुष कैदी बन्दी र महिला गृह बन्दीमा 69 जना महिला बन्दी र 3 जना आश्रित बालबालिका रहेको जानकारी दिनुभयो। सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र दिगो शान्तिको कामना गर्दै नेपालगञ्जमा इस्लाम धर्मावलम्बीहरूले मोहम्मद डे मनाउनु भएको छ। नेपालगञ्जका विभिन्न स्थानबाट सहभागीहरूले शान्ति, सहिष्णुता र आपसी सम्मानबाट मात्रै दिगो सद्भाव कायम गर्न सकिने बताउनु भएको छ। यस वर्षको र्यालीमा विगतमा जस्तो ठूलो आवाजमा डिजे वा बाजा प्रयोग नगरिएपछि शान्ति र सभ्य देखिएको थियो। सामाजिक अभियन्ता मीनबहादुर मल्लले यस वर्षको मध्ये शान्त र सभ्य रूपमा सम्पन्न भएको बताउनुभयो। र्यालीमा गैर मुस्लिम समुदायका व्यक्तिहरूले समेत सहभागिता जनाएका थिए। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 18 अध्यक्ष दीपक वर्माले डिपी चोकमा र्यालीका सहभागीहरूलाई मिठाई र पानी वितरण गर्दै दिवस

शान्तिका लागि सबै समुदायको भूमिका महत्वपूर्ण हुने बताउनु भयो। उहाँका अनुसार दिगो शान्तिले समृद्ध र विकासमा समेत टेवा पुर्याउने शान्तिपूर्ण र्याली विभिन्न समुदायको सहभागिता र

गत वर्षदेखि नै अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको लागि निशुल्क दुर्घटना बिमा लागू गरेको छ। यसले श्रमिकहरूको जीवन सुरक्षालाई सहज बनाएको छ। यो कार्यक्रम गत वर्षमा

नमस्कारी नगरपालिकाले अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरूका लागि निशुल्क दुर्घटना बिमा गर्ने कार्यक्रम ल्याएको छ। यो कार्यक्रम अन्तर्गत 138 जना महिलाहरूले बिमा गराएका छन्।

0: ஜான்காரி பசங்க அப்படின்னு ஜான்காரி
1: रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा पनि मृत्यु हुनेको संख्या 14 पुगेको छ। बाढी पछि गरिएको खोज तथा उद्धारका क्रममा रसुवा नुवाकोट र घाटिङका नदी तटीय क्षेत्रमा हालसम्म 14 जनाको शव फेला परेको छ। बाढीले आसपासको बस्ती तथा संरचनामा समेत ठूलो क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय उद्धार टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखेको छ। बाढीका कारण अझै पनि केही व्यक्ति सम्पर्कविहीन रहेको आशंका गरिएको छ। उद्धार टोलीले जोखिमपूर्ण क्षेत्रमा समेत खोजी कार्यलाई निरन्तरता दिइरहेको छ। घटनाको विस्तृत क्षतिको विवरण संकलन

सायद उमेरमा अब मैले केटा आइसकेको छु त्यो बिहा गर्नुपर्छ भनेर ठाउँ पुगेको बेलामा त्यति बेला चाहिँ बालबालिकाले होइन मेरै उमेर भएको छैन मलाई पढ्नु प्लस टू रेल ब्याचलर डिग्रीसम्म म अहिले चाहिँ बिहे गरिदिनुहोस् भनेर चाहिँ उहाँलाई एडुकेट गरेर सम्झाउन सक्छन्। यदि घर परिवारका मान्छेले त्यसलाई त्यसले गर्नैपर्छ प्रेसर दिन थाल्यो भने उनले गरेको आफ्ना नातिहरू पनि हुन्छ साथी मार्फत पनि एउटा सहपाठीमा पनि गर्न सक्छन् र लास्टमा उनीहरूले के खुवायो भने कानुनी निर्णय गरेर त्यहाँ गएर उहाँसँग

Yeah.

जानकारी कराई थी।

0: Sabah sorularını unutalım.
1: Unutalım, unutalım, unutalım.
0: Hadi amin. Doğru zaten bu logo, maçın oku bayılar. Bitti bu kurasın son.
1: Yunus, liyanın suka da bilme yaparını da sonu. Zamin bu kapılı. Tanga kardın ve koyu ifade bu sonu. Yaza kolay gelin ne? Ve zamin karşını da sanatın koyu kalasın onu.
0: La, koyu kapılı loksan onsan da var ibu. Amin et al, koyu ister koyu lakı sonuza kota. Sosyal konuda koyu zani sonuza tam bir vesari.
1: Uni, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मुल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँमा छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरुन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो त्यतिकै हिँडिहाल्नु।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाले तर्फ जानु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अनुरोध गरेर खानु भयो भने परिवारका कारण ज्यानसम्म जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यान नभए के हुन्छ?

أن يخلقك

Thank you.

चालू आर्थिक वर्ष 2082/83 ईश्वरी नगरपालिका का विभिन्न वडामा गठन भई कृषि विकास शाखामा दर्ता भएका क्रियाशील कृषक समूहहरू नवीकरण नयाँ गठन भई दर्ता नभएका दर्ता हुनलाई इच्छुक कृषक समूहहरू दर्ताका लागि तपसिल बमोजिमका आवश्यक कागजातहरू सहित यो सूचना प्रसारण भएको मितिदेखि 35 दिन अर्थात् 2083 भदौ 16 गतेभित्र यस पालिकाको कृषि विकास शाखामा निवेदन दिटा वितरण गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित धारा विधान नमुना र निवेदनको लागि बाँसकोटी नगरपालिका कृषि विकास शाखा र देउराटार कृषि सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध छ। तपसिल समूह वितरणको हकमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित सात बमोजिम विवरण समूह नवीकरण सम्बन्धी समूहको निर्णय प्रतिनिधि समूह दर्ता प्रमाण पत्र प्रतिनिधि समूहको छाप अध्यक्षको फोटो अध्यक्ष परिवर्तन भएको हकमा नयाँ समूह दर्ताको हकमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित सात बमोजिम विवरण पूर्ण रूपमा अनुमोदित विधान विपति समूहको प्रत्येक सदस्यहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि भएको सिफारिस समूह गठनको निर्णय सहित तीन पटक समूहको मासिक बैठक तथा बजट रेकर्ड प्रतिलिपि वार्षिक कार्योजना र समूहको छाप र सदस्यको फोटो नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाँसखडी पर्दिया।

रेडियो गुरुबाबा सेशन द्वारा जनहित में जा रही संदेश।

राधाकृष्ण द्वारा जय श्री कृष्ण संदेश।

0: समुदायलाई मन सल्ने सांस्कृतिक रूपाईबाट बस्दछ त्यसलाई झाडी लगाएर गमुस लगाउने सुत्नु अघि ओछ्यान प्रकार झुगारेर मात्रै सुत्ने पानी बसाल्नु पर्छ भनेर मिसले भन्नु थाल्यो।
1: अनि अर्को प्रकारबाट जोडिएर घर वरिपरि सफा राख्ने घाँस परालो जित्न जाँदा सबै धुने भनेर मिसले भन्नु भएन
0: भन्नुभयो नि। मिसले त घर वरिपरि गुरुहरू फुल्ने र साग सफाइ नदिनेलामा विशाल सर पाउन सक्ने भएकोले मजाले पनि भन्नुभएको थियो।
2: सतर्कता अपनाउने गरौँ।

ज्यान बाँचेको धन

सहकारी संस्थाका पछि ग्राम पसलहरूमा पाउँछ र टाउट कटमा जरुरत जानकारी क्राइटी

davetiye, ben ilk

0: efectuada sin impulsar instantes.
1: Thank you.

परमात्मा अनुसूची दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूची सात बमोजिम नवीकरण समूह नवीकरण सम्बन्धी समूहको निर्णय प्रतिलिपि समूह जाँच प्रमाण पत्र प्रतिलिपि समूहको छाप अध्यक्षको फोटो अध्यक्ष परिवर्तन भएको हकमा नयाँ समूह दर्ताको हकमा अनुसूची दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूची सात बमोजिम वितरण पूर्ण रूपमा अनुमोदित बिहान दिपछि समूहको प्रत्येक सदस्यहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ओलेगालीको सिफारिस समूह गठनको निर्णय सहित तीन पटक समूहको मासिक बैठक तथा बजट रेकर्ड प्रतिलिपि मासिक कार्ययोजना र समूहको छाप र सदस्यको फोटो नगरपालिका नगर कार्यपालिकाको कार्यालय भाषा प्रक्रिया

0: बता रही हूँ, नागरिक स्वास्थ्य प्रति हम योग्यता तेनालीरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बाँसबारीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध,
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुप्रेसर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुप्रेसर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल

Rotary Club of Kathmandu with Tamasa.

Gracias.

0: त्यसपछि कार्यवाही भाइ तिन पावर टिलर बनाइना रह म बनाइना दोकान खोजेको अर्थात् रह कहाँ लगेन पशुपति
1: हजुर आफ्नो कुरा फेरि के खेती होला उसमा लेख्न चाहे बर्तियाको पासहरूमा रहन पशुपतिनाथ सप्राजमा इन्डियन इटालियन धानका कारिगर चाइनिज इन्डियन मिनिटर कम्बाइन मिल राइस मिल चारा मेसिन हार्भेस्टर साफ कटर लगायत पशु पंक्षीका दाना बनाउन प्लेट मेसिन खेती किसानी गर्न सक्ने समय उपलब्ध भएर कृषिको मेसिनले विशेष रूपमा मना जाए खबर क्रमशले मात्राको प्रयोग गरेछ। हजुर कामले कृषि सम्बन्धी कौन सामान किन सके यदि चाहिँ गर्छ सम्भव्य पाँचवटी मरौडा पशुपतिनाथ सप्लाई छ
0: सम्पर्क नम्बर 98 5 80 25 0 14 हो 98 2 24 0 26 80 नम्बर

ప్రత్యక్షం ద్వారా చలచిత్ర సంతి.

0: सन्दर्भमा उमरका विपत्ता योद्धा स्मृतिद्वारमा यही भनौ 14 गते उक्त दिवसको अवसरमा कृतिमा एउटा अन्तिम पर्चीमा फोटो प्रदर्शनी साहित्यिक रचना वाचन तथा पाठ अवलोकन 1350 दिप प्रचलन लगायतका कार्यक्रमको आयोजना गरिनेछ।
1: कार्यक्रमले
0: स्थान र समय

0: efectuada se recuperarà di santis.
1: Thank you.

दिवसको अवसरमा उल्टिमा

रेडियो प्रभाव एफएम द्वारा जनहितकारी संदेश।

terasa di YouTube, wahidun, rasanya banyak.

Santa,

6.

Jesus.

estamos atravessando a canaim, haja uma vez com a grama

0: प्रतिशत कृषि समूह कृषि फर्म तथा सहकारीहरूले आवेदन पेश गर्नका लागि यो सूचना प्रकाशन गरिएको छ।
1: आवेदन फारम दिने अन्तिम

सुखवा के तब

0: राजकीय नगर पालिका कृषि शाखा को आर्थिक वर्ष 2083 84 को वार्षिक स्वीकृत अनुदान सहयोग कार्यक्रम अंतर्गत 50% अनुदान मान्या च्याउ र गहुँको उन्नत बीजको वितरण गर्ने कार्यक्रम भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुन कृषक कृषि समूह कृषि फर्म तथा सहकारीहरूले आवेदन पेश गर्नका लागि यो सूचना प्रकाशन गरिएको छ।
1: आवेदन फारम दिने अन्तिम मिति यो सूचना प्रकाशन भएको मितिले 30 दिनभित्र अथवा 2083 सालमा 14 दिनभित्र फारम बुझाइ सक्नुपर्नेछ।
0: कार्यक्रमको नाम च्याउको बिउमा 50% अनुदान सहयोग तथा कृषक तालिम कार्यक्रम
1: कृषक कृषक सभा कृषि फर्म तथा कृषि सहकारीहरू
0: आवश्यक कार्यकाल निवेदन नागरिकताको प्रमाणपत्र प्रतिनिधि समूह सहकारी

0: पनि के गर्ने होला। अब यसबारे अरू साथीहरू पनि कुरा सुनौ है।
1: साथी मेरो बच्चा जन्मिन्छ, त्यसले गर्दा आमाको स्वास्थ्य पनि बिग्रिन्छ, आमाको बच्चा पनि कमजोर हुन्छ,
2: आफ्नो सपनाहरू हुन्छ त्यो पनि पढाइ हुन्छ, त्यो सानैदेखि घरमा जिम्मेवार उठाउनु पर्छ, घर परिवारमा धेरै चिन्तन तनाव लिनु पर्छ, 30 वर्ष पुगेपछि मात्र बिहे गर्नु राम्रो हो।

Grazie a tutti.

그런 BBC 미디어에서 러브 하니 인터뷰에서 구슬이 오만 레디오 좀 따라가 레디오 불러가 내서

0: some of you boys out of East Sundays. सबै जना आइ सक्नुभयो आजको वडा स्तरको सफल सुरु गराउन त
1: हुन्छ
0: आज हामी पहिलो जानुपूर्वको दक्षिण रोगको बारेमा विज्ञको कुरा सुन्छौँ
1: हेर्नुहोस् बिहान सुक्खा जमिनमा पानी बसाउने जमिन भुक्को फुल्ने धाना पाक्ने वा पहिले पाकेको छ भने धाना खराकिलो हुने र जमिन भाँचिने जस्तो लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्तरको लिएर आएको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
1: हो नि पहिलो जानु पहिले जमिन हुनेबाट चट्याङ परेको जस्तो ठुलो आवाज

ہے، خدا سائی ہو جی اندر سے پتا جی نے نوے

capacitat suficient, si tant s'ha fet que

Sunday, Saturday, and Sunday.

संख्या बढ्दो छ। उहाँले कतिको ज्यान गुम्यो, कतिलाई घरमा विहीन बनाएर कति परिवारलाई टुटायो भने अझै एकहीन भइसकेको छैन। यस्तो अवस्थामा उद्धार राहत र खोजी महत्वपूर्ण छ। यसलाई केवल सरकारी जिम्मेवारी मात्रै हो भन्ने पाउँदैन वा उद्धार तथा खोजी भइरहेको स्थानमा ठूलो भिड लगाएर दर्शक बन्नु अहिले उपयुक्त समय होइन। नागरिक आफैले पनि आफ्नो स्थानबाट उद्धार तथा खोजीमा सक्रिय भने कैयौं मानिस जीवित भेट्न सक्ने आशा अझै बाँकी छ। यसबारे नागरिक पनि उत्तिकै जनाथो भन्नुपर्छ। अब खबर सन्तोषी राउलबाट। रसरको भोटेकोशी नदीमा हिजो आएको विनाशकारी बाढीको स्रोत क्षेत्र भन्दा माथिल्लो भागमा नदी तुरेर ताल बनेको पाइएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले सूचना जारी गर्दै नदी तुरेर बनेको ताल बढ्दो क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको जनाएको छ। यी तर्फबाट नेपालको परराष्ट्र मन्त्रालयले हुँदै प्राप्त पछिल्लो सूचनाका आधारमा गरिएको भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषणबाट नदी तुरेर ताल बनेको देखिएको शाखाका प्रमुख विनोद पाजुरीले ताल बढ्ने क्रममा रहेकोले अर्को सूचना जारी नदीसम्म पर्ने क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो।

राजनीतिक दल तथा सामाजिक संस्था सहित सभी

0: sí son tratamientos una prueba técnica para los años de postpato manda alto a la ley por tipo si para y por si tú será usar la plata mantiga y crema mantico se trata de cursar tiene como tal lo veo se trata de cambiar esa mortalidad de la rubia chetira por un tipo de tipo ahí está verá se nos da rico sábado a mi por el fuerte se me ha ido como tal lo veo
1: y esta foto para y por la cosa no me duermo cuando se oye por tipo si va a algo y un pari y hago eco a él no cheti मानवीय पनि र भौतिक क्षति पनि हुन्छ यस्तो बेलामा समझदारीका साथ जानुपर्छ र यो नकारात्मक जो परिघटना भएको छ यसलाई राष्ट्रिय एकताको एउटा नयाँ संकल्पमा बदल्नु
0: सिडिस भोटेको सेर त्रिशुली नदीमा आएको भागीले पुर्याएको क्षेत्रको स्तरमा दलेरी सरकारमा कि नेकपाटी मालिका महासचिव शङ्करको खलको नेतृत्वमा टोली नुवाको तर्फ प्रस्थान गरेको छ पूर्व उपमहासचिव विष्णु रिमा र सचिव रजन भट्टराई स्वास्थ्य विभाग प्रमुख उप कृष्ण गोपाल श्रेष्ठ र प्रचार विभाग प्रमुख निरज आचार्य र केन्द्रीय सदस्य पार्वत गुरुङ नुवाको पुग्नु भएको हो साझा खबरमा अब खेल खबर एसएससी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई पराजित गरेको छ नेपालले 27 रनको जित निकाल्दै लगातार दोस्रो अभ्यास खेल आफ्नो पक्षमा पार्यो पहिले ब्याटिङ गरेको नेपाल 41.4 ओभरमा 170 रनमा अल आउट भएको थियो एक समय 38 रनको संकटमा परेको नेपाललाई रोहित पौडेलले 61 रनको उत्कृष्ट खेल्दै उपस्थित भयो यस अघि नेपालले पहिलो अभ्यास खेलमा मलेसियालाई 9 विकेटले पराजित गरेको थियो अस्ट्रेलियामा जारी टप एनडिटी 20 सिरिजमा नेपालले तेस्रो हार बेहोरसँगै सेमी फाइनलमा होटबाट बाहिरिएको छ आज भएको खेलमा नेपाल किङ्सले टोलीसँग 31 रन

0: lagi.
1: Balbalika con susto bhavishya ko lagi santulit ra pushilo ahar atyanta avashyak cha. Bihan uthe dekhi din bhari nai unharko khan pan ma bishesh dhyan dinuhos. Dudh, anda, masu, dal, hariyo saag sabji, mausami phalfool ra gharmai baneka pushila khane kura niyamit khuaune bani basalnuhos. Chau chau, chips, chocolate, dherai tini bhayeka peya padartha ra junk food ko sevan sakesamma kam garnuhos.
0: हरेक खानाचार भन्ने सूत्रलाई पालना गर्ने बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
1: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
0: सामुदायिक सूचना नेटवर्क CIN र मूल भिजन इन्टरनेसनल नेपालको सहकारी

सम्पर्क पुनर्स्थापित गर्न सरकारले मिलिटेज जडानको काम अघि बढाएको छ। भारीका कारण रसुवामा मात्रै करिब 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत करिब 13 किलोमिटर सड़क लेदोले पुरिएको छ। लेदो हटाएर सड़क सञ्चालनमा ल्याउन विभिन्न स्थानमा 20 वटा उपकरण परिचालन गरिएको छ। सरकारले पहिलो प्राथमिकतामा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सड़क सञ्चालनमा जोड्ने योजना बनाएको छ। यसका लागि वृत्तावतीमा रेलवे राख्ने तयारी भइरहेको छ। सरकारसँग 50 मिटरसम्म लम्बाइका 7 वटा रेली ब्रिज रहेको मन्त्रालयले जनाएको छ। आवश्यकता अनुसार ती रेली ब्रिज प्रयोग गरिनेछ। साथै भारत र चीन सरकारले समेत आवश्यक रेली ब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयले बताएको छ। भटेकुसी बारीबाट रसुवा नुवाकोट र धादिङका 18 विद्यालयमा क्षति पुगेको छ। रसुवाका 5, नुवाकोटका 7 र धादिङका 8 विद्यालय प्रभावित भएका हुन्। बारीपछि केही शिक्षक तथा विद्यार्थी सम्पर्क विहीन भएका छन्। धादिङमा कम्तीमा 4 शिक्षक गोसाईकुण्ड तीर्थयात्राका क्रममा सम्पर्क विहीन रहेको शिक्षा मन्त्रालयले जनाएको छ। यस्तै काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत 3 विद्यार्थी नुवाकोटमा इन्टर्नसिप प्रक्रममा सम्पर्क विहीन भएका छन्। उनीहरूको खोज तथा उद्धार समन्वय समिति गठन गरिएको छ। यसैबीच भोटेपछि बाढीपछि 5 जलविद्युत आयोजनाका 200 पूर्ण कर्मचारी सम्पर्क विहीन भएका छन्। माथि त्रिशुली 176 जना, रसुवागढीका 51 जना, मैलुङ खोलाका 8 जना र लाङटाङ खोलाका 60 जना सम्पर्क विहीन छन्। माथि त्रिशुली 1 क्षेत्रमा 200 भन्दा बढी कर्मचारी उद्धारको पर्खाइमा रहेको जनाइएको छ। लाङटाङ खोलामा 60 जना सुरुङभित्र थुनिएको आशंका छ भने उनीहरूसँग सम्पर्क हुन सके भएको छैन। यही कर्मचारीले अब स्थानमा आश्रय लिएर ज्यान जोगाएका छन् भने हेलिकप्टर मार्फत उद्धार तथा निरीक्षणको प्रयास भइरहेको सरकारले जनाएको छ। यस्तै बेरोजगारी बाढीका कारण बेपत्ता हुने पर्यटकको संख्या 668 जना पुगेको छ। नेपाल पर्यटन बोर्ड अनुसार भारतीय 178, नेपाली 127, अमेरिकी 65 र युक्रेनी 53 पर्यटक सहित विभिन्न देशका पर्यटक सम्पर्क विहीन रहेको बोर्डका सूचना अधिकारी सन्तोष पन्तले जानकारी दिनुभयो। रोजगारी सृजना गर्नका लागि सांसदको भूमिका र प्रयास हामीले हाम्रो देशमा रोजगारी सृजना गर्न सकेनौँ भने भएका इन्डस्ट्री घटाइ गर्न शक्ति दिन सकेनौँ भने हामीले त्यस्तो खालको कारण बढाउन सक्दैनौँ भने हामी त्यहाँ भएको केही महत्त्व हुँदैन। नेपाली बजार अनुसारको जनशक्ति उत्पादनमा देखिएका समस्या र समाधानका लागि सांसदको भूमिका सम्वाद श्रृङ्खला हेलो सांसद बाँकी नै छ।

0: मासिक रूपांतरण का वादी यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ समाज श्रृङ्खला हेलो सांसद।
0: नमस्कार, समाज श्रृङ्खला हेलो सांसदमा तपाईँलाई हार्दिक

नेपाली भनिएको छ। तपाईँले जोखिम बाँधेका अस्तिका मानिसलाई सुरक्षित स्थानमा सार्न थालेको छ। आसपास नजान सरकार उहाँ रहेको छ। आज साँझसम्म पानीमा परेका 368 जनाको शव फेला परेको छ। अझै हजार मृतका भएको अनुमान छ। आज मात्रै आफन्त बेसत्ता भएको भन्दै 900 बढी बुजुरी दर्ता भएको छ। घटनास्थल मार्गबाट 1500 बढीको उद्धार गरिएको छ। बाढी पीड़ितका लागि सरकारी कर्मचारीको तल

아이들을 부르니 어찌 다 하나 아이들 가서 내가 라인 지지 비밀 공포 다이어리 옆에서

सहकारीहरूले आवेदन पेश गर्नका लागि यो सूचना प्रकाशन गरिएको छ। आवेदन

सहकारी को जीतने पर

我现在。

0: स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐतिबद्धता, यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्य अस्पताल पासगढीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध,
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकिने, नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाई क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग श्रेष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली, साता पाँच पाँचवटी
0: सम्पर्क नम्बर 0484001
1: र 4002610।

वर्षमा 2082 राशिमा यस बासपनि नगरपालिकाका विभिन्न कुरामा गठन गरे कृषि विकास शाखामा दर्ताएका क्रियाशील कृषक समूहहरू नवीकरण र नयाँ गठन भई दर्ता नभएका दर्ता गर्न इच्छुक कृषक समूहहरू दर्ताका लागि तपसिल बमोजिमका आवश्यक कागजातहरू सहित यो सूचना प्रसारण भएको मितिदेखि 35 दिन अर्थात् 2083 16 गतेभित्र यस पालिकाको कृषि विकास शाखामा निवेदन दिइकरण गर्नुहोला। सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित आदम विधान नमुना र निवेदनको लागि पाँचपुरी नगरपालिका कृषि विकास शाखा राज्यभरका कृषि सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध छ। समूह वितरणको भागमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन, अनुसूचित चार बमोजिम विवरण, समूह नवीकरण सम्बन्धी समूहको निर्णय प्रतिलिपि, समूह दर्ता प्रमाणपत्र प्रतिलिपि, समूहको छाप, अध्यक्षको फोटो, अध्यक्ष परिवर्तन भएको हकमा, नयाँ समूह दर्ताको हकमा, अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन, अनुसूचित सात बमोजिम विवरण, पूर्ण रूपमा अनुमोदित विधान दिएपछि समूहको प्रत्येक सदस्यहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, उनीहरूको सिफारिस, समूह गठनको निर्णय सहित तीन सदस्यसम्मको मासिक बैठक।

परिवार रेडियो गुरुवार एफएम द्वारा समय जारी संगीत।

Thank you.

जानकारी लिएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

Thank you.

ministro della sicurezza.

0: পায় বলে আমার সিনেমা দেখে বাঁচা আমরা দিয়ে
1: কিছু

三者有

0: सरिता कृषि शाखा को आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत अनुदान सहयोग कार्यक्रम अन्तर्गत 50% अनुदान केन्द्रीय च्याउ र गहुँको उन्नतिको वितरण गर्ने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक कृषि समूह कृषि फारम तथा सहकारीहरूले आवेदन पेश गर्नका लागि यो सूचना प्रकाशन गरिएको छ।
1: आवेदन फारम दिने अन्तिम मिति यो सूचना प्रकाशन भएको मितिले अथवा 2083 साल फारम बुझाइसक्नुपर्नेछ।
0: कार्यक्रमको नाम च्याउको बिरुवा 50% अनुदान सहयोग तथा कृषक कार्यक्रम
1: कृषक

0: Zari Santis.
1: Δεν είναι

मल राख्नका अरू पनि प्रकारले चाहिँ मल उमल किन्छ चाहिँ

0: কিছু করেন না, ও সব বিধা খেয়ে গেছে।
1: Thank you.

Sale por el mundo, cuando la gente reina.

Sundays.